अच्छा जी उसे बिहार के लिए खूब मेरा वालू था उम्मीद अच्छे सब भाई बिल्कुल हाँ जी बिल्कुल मासी घर टाइम दाई नौ बिल्कुल हर चढ़ाई बेबी जी भी शोक बदासी भी कहना चेल मींस भाई कड़ाई भी कहना बाहर तो बिल्कुल तली दासी चक्कर बांधे ऐसे का चक्कर ये लाके छे अक्सर दासी चक्कर मासी घर जमा को शिमुंज होगी बिया दासी लोट सी पर चक्कर बांधे सुख दागा से पटाई की गर्जी और सुख रिकॉर्ड के सुख फुटबॉल के भी د مشرون چې کیندې کنه دا هم په خپل کې داسې سره نو اوس ویو دا غب شپ لګوي نو بالکل هر سړی وی بیزی او دین علاوه ورسره سره پروګرام به هم ور وی او دلته چې کوم فیمل دی هغه کورونا کې بیزی وی او بیګاته با این مشروم تو بسو کا سالن تیار سالن کی بسو کا چاول تیار وی سوک با مطلب غوخ تیار وی سوک بچی کند تیار وی اور ډیر بد ازی کنه چې د اختر غوښه ورته پریشي مطلب وا چکړی وی وی کنه ناګه چې بچول تیار وی او کنه بلګ ګور د اختر چې کوم غوښه دو اول خدا چې لکه غوښه چې کوم د ابرځول نه بچاره مطلب یو خروپی جی ہوں بلدہ چی غریبونوں کی تقسیمال پچار بھی بیاں ہاں کا مطلب چرت کے ڈیرے بھی وچھا کی ناغیش چی کلا چولی تیارے چی نوارے زیاد خوان کے بھی

0: cover se la Calvin Hashem Levi. Our message is over by Hershey Time Break Critics. Bilkul ek ganache chere lode. No bilkul dream hai hamari radio mein zara usse. Acha ji call se milo program se. Kaisi ye pakal ba nahi. First caller of the show. So ko dikhim se narsi gana. Teddy cell number bande. So bilkul kaisi ye pakal ba nahi. Let's see first caller of the show. Che so ko dikhim se na de. Assalamu alaikum. Ji wa alaikum assalam.
1: Tariq bhai, Manahil, how are you? Sarangi bhai, shay
0: hoi? Ji, alhamdulillah. Bilko, tik-tak. Manahil, bakhir rogli. Dere vrzi baad, program ki darta har kalhe bhi. Dere vrzi baad rogli. Dere manana, Manahil, yo jahan manana, lo ya khada chai. Shanur akhpala bandh shayi ka na?
1: Bilko, tik-tak.
0: Awoz e kat ki ji?
1: Bhai, nefak dhe, kamzora da na na, dhe, ojne kat ki.
0: Shasha sahi sahi. No, Sha, program ho rahi kena?
1: Bilkul
0: sahi sahi. Dera manana, che program ho rahi to sa, aur dera vrze baad sara mulaqat ki program shi. Aur dena ilawa sab avail gwaad program shi. Ji. Khaji dear manana yo jahan manana bilkul tus message rogla program se bilkul se milavo aur lashki shandi urusa ha
1: bhai
0: ji ji sahi sha adarat hui ek na che matlab female ho jikim di kana aksar mazigar time se bgv kor ki khama kha de mashum de para salan tayaravi rotai tayaravi no matlab da tus usana start urban ukhle mazigar ji kala zanu shi kana mashpashi na
1: na
0: bhai female ab zikr kijiye hello ji ji awaz zikr kijiye lekin change ka the
1: garzon
0: acha ji sahi shauz se khabar hai kama awaz dilish ki sahi shon
1: mudan se busy
0: matlab dete maine
1: جی جی ہر ٹائم اور جاتے
0: ہے مجھے تو سے واپس کرنا مطلب المنزنا باہر تو سے کوکنگ کا ایک المنزنا پہلا ہاں بالکل مجھے واپس صبح اس مو اور جی جی بالکل خوڑی مدو دینے لوا چاول کے مطلب ڈیر خوان کے بھی دھاگا سا خوان کے مطلب سالن پہ تیور کے اچھا جی بالکل ڈیرا مننا تھینک یو مراحل یو جہان مننا کال اکڑا ہوں آواز ڈراپ شو تھینک یو کال کے والے ڈیرا ڈیرا مننا بالکل پشتنا ہو گئے کہنا وہ چوشا بالکل نخا مخا دا ہوں خوڑ لیے دو سالان خو خوان پر شکی بھی ہو چوالی چکیم دا چوالی چکلا مطلب دا گوشا پہا کی نو بیائی بیل شان خوانوی ٹھیک شو کسی جی کالوانے بل سوکو دکھیم دے نردیمی پہ 0927291292 بنے السلام علیکم
2: وعلیکم السلام ورحمت اللہ وبرکاتہ
0: عثمان خٹک پخیر رغلے پہ دزیڑ مازگر شے
2: مننه والا څنګه تاریخ ورته برابر یې
0: الحمدلله بالکل ټیک ټاک عثمان خټک ته خپل شي
2: الحمدلله بوشو تاریخ بای دا غاغ مې دې بای ته چتی ور کاي چې پیندل لا فرېز مې مو سفر تي کې تیر کله مو دې خپل قرضه مو
0: صحیح صحیح بداز وی کنه چچا مسافرتیا مطلب اول فل باندې کې وی یا مسافرتیا چرته کړی نیوی کنه نو خامخه بیا مطلب داسې پینځه ورځې ها هغه ته یلا سره ورځې ها هغه ته ډېر ورځې لیدل شي کنه
2: چې پی پی کې 15 دن می تیر کې مو ځه خلا خوشتي مې ته کول کې ضرورت کنه دا غریب 15 دن مسافرتیا وکړه
0: جی جی بالکل اسه عثمان خټک چرته کې مسافرتیا دې کړی کنه بیا ہاں مطلب دا سے خپل علاقے سے یا دین الوا مطلب دا سے لرے سیڈی سے یا ملک نہ باہر تھا
2: پمبل کے مکڑے دو مختلف زینوں کے مکڑے دو
0: آسے مسافرتی خوان کو
2: یاره خو بس داسې دو چې ژړو د پوره مسافرتیا دو بالکل
0: صحیح بالکل دا خبر بالکل صحیح دو اسے عثمان خٹک دار تو وجی دا بڑگون چ کلا پخپلا چ سرکشی نی کنا دا سی بس سم مطلب مائلس دا زڑی زڑی خبر سر کوي کا سم مائلس کوي دا
2: یارا خو زه خو الحمد الله یا کی سی تا نه رسی دل بڑا سی چ کلا ور سی جو دی جواب در کاو
0: شاہ شاہ صحیح صحیح بس بالکل پوچھ
2: بڑا دی تارو جی اگینا دے پسند نا کا زه خو دا سی چ مشرونو کیا خو بڑا گونا کنے
0: اچھا مطلب وی چ ن ڈیر زونیا او بڑا ہا نہ یہاں بالکل بس بیا ہو مطلب خیر دوم عمر نہ دے گا نا
2: بجے بیا غینا بعد وقت روغلا بیا ازن سره بچی دل اوس المنځ ټیم سی 15-20 منټ بوتی چک بوسی المن بو کی بیا بیا تم دی
0: صحیح
2: بیا بو بیا وا گنتا دی مخوب کی بیا بیا تک سی بیا نشتا مرتا مړه و بجی ته نشتا ته یو رسی دا اوس وا غا شری سو جو شوا دا دیګار تر منځ نه و سی بیا بدا شه خپل کی گپ لګی سرا موسم کا ٹیم نزدیک جب ہم روٹے پکی آگے نہ بات کر گری مر گری مختصان پر روٹے ہوئی
0: بالکل بالکل نہ خبر دے بگول بدلا بالکل صحیح خبر دو صحیح شو عثمان خرچ ڈیرا من نا دارا تو جی ماضی گھر ٹائم سے مطلب تو سس مطلب مصروفیات بھی
2: یرا طارق بھائی بات ہیں کہ ماضی گھر جا میں تلو شو المن جو کو لڑوں نے حدیث بیان کی گئی نہ بعد سے بارو جی تو مل گری روٹین مدادا
0: صحیح
2: یا سب دا فٹ بال مٹ بال کے یا کرکٹ کے گنسی من کی دا اتر ہے تلش کی ٹائم پاس کی یاد آتا ہے یہ کون دا تھا مرگری مرگری کٹا سی مشوم رہتے دا سے لش کی وہ کر دی دو کیا مشوم من کی جماعت کی وہ کرے نہ بعد جب پورو تر کیوں
0: ٹھیک شو عثمان خٹک ڈیرا بننا کول کول ٹائم ڈیر زیاد کم دے یو جہان بننا نور چاہتا سلام دعا وعلیکم السلام ڈیرا بننا کول کول یو جہان بننا نام بالکل عثمان خٹک تھینک یو کال کولے ڈیرا ڈیرا بننا اچھا جی بالکل ٹائم کم دیں یا میسج ہنشے ملے بھی کسی کال بنے چھ سو کو دکھم دینا دیں السلام علیکم
3: الحمد للہ طریق بھائی بس پروگرام انجوائے پروگرام لگے کرنا
0: جی
3: بس چلو میسج دکھڑی دی کال ہم چاہو کہ سر ایک بھائی ذرا ہاں وہاں پروگرام کی جس کا سٹیشن کے نا
0: صحیح ڈیرا منے نا رکی پوچھا کہ یو جہان منے نا در تو اچھے گرمی دی کیجی کنا
3: ہائے ہائے سر ایک بھائی گرمی میں آج تیجی تسرنگ حضرہ کا ہے گرمی کی گرمی زور نو ہے صحیح گرمی کے نا دیا گرمی نے دو زمان کے زور نو ہے صحیح آس توڑا نا دا
0: دا حبرہ خود بلکل صحیح دو
3: مو تے نزلے کی گرمی دی رہ کیجی
0: دا ویلے تو سے دویڑے گرمی ویلے کیجی ڈیر مننا تھینک یو کال کے بولے یو جہان مننا بالکل اور کی پچ ڈیر ڈیر مننا کسی جی کال بنے بل سو کو دیکھیں جانا دے السلام علیکم جی سو خبر ہے کیوں ذرا عائشہ بات کر رہی ہے بنو سے جی عائشہ کیسی ہیں آپ
1: भाई आप कैसे हो?
0: अल्हम्दुलिल्लाह मैं बिल्कुल ठीक ठाक, आप कैसी हैं?
1: मैं ठीक हूँ, शो बहुत जबरदस्त।
0: अच्छा शो जबरदस्त है।
1: हाँ और सारा कह रही थी तारिक भाई आया है लेकिन फिर हमारे खाने में नमक ज्यादा नहीं होना चाहिए
0: क्या?
1: जब आपका शो होते हैं ना तो हमें पता नहीं चलता, फिर अच्छे महीना में थोड़ा सा नमक ज्यादा हो जाते हैं। मेरे लिए अच्छा कौन
0: सा? अच्छा अच्छा सही। अच्छा ये बताइएगा कि सालन में क्या बना रही है सारा, क्या बना रही है?
1: वो गोश्त बना रही है।
0: गोश्त बना रही है, अच्छा। अच्छा चले क्या कहेंगी आयशा, प्रोग्राम में टाइम कम है?
1: प्रोग्राम तो बहुत अच्छा है और ठीक है, आपकी आवाज बहुत ज्यादा खराब थी, मुझे लगा बीमार हूँ।
0: नहीं नहीं अल्हम्दुलिल्लाह मैं बिल्कुल ठीक हूँ।
1: अच्छा अपना डेसा ही रखिएगा।
0: जी थैंक यू।
1: आपको सलाम, अरे कोई कभी सलाम,
0: ठीक है
1: जी कभी सलाम और बाकी जो उसको सलाम और
0: वालेकुम अस्सलाम। ओके लव, थैंक यू सो मच कॉल करने का, बहुत शुक्रिया। ये थी आयशा बानो से। नेक्स्ट कॉल प्रोग्राम किशन बिलवी कसी सुख बुद्धि कम जना दे। अस्सलाम वालेकुम। जी वालेकुम अस्सलाम, सुख खबर की किम जना?
4: जी मैं तारहान बात कर रही हूँ करक से।
0: तारहान बात कर रही है करक से। जी तारहान कैसी हैं आप?
4: अल्हम्दुलिल्लाह मैं बिल्कुल ठीक हूँ, आप सुनाएं आप कैसे हैं?
0: जी अल्हम्दुलिल्लाह मैं बिल्कुल ठीक ठाक।
4: गर्मी कैसी चल रही है आपकी?
0: क्या
4: गर्मी?
0: गर्मी तो बहुत ज्यादा है लेकिन माशाल्लाह हमारे स्टूडियो में गर्मी बिल्कुल भी नहीं है,
4: वैसे एंजॉय करना चाहिए गर्मी को।
0: जी जी तारहान क्या कहेंगी प्रोग्राम में? काफी अर्से बाद आपने प्रोग्राम में कॉल किया है, क्या कहेंगी प्रोग्राम में?
4: बहुत शुक्रिया पूछने के लिए कि आपने ये बोला कि काफी अर्से बाद आपने कॉल किया, क्योंकि आपको ये कुछ याद नहीं रहता।
0: नहीं बिल्कुल याद रहता है, क्यों नहीं। जी तारहान क्या कहेंगी?
4: अरे खान जो भी मैंने बोलना तो सारा कुछ बुला दिया आपने।
0: अच्छा
4: काफी टाइम बाद कॉल किया ना, तो जाहिर सी बात आपसे डर लगता है, जो भी कहने वाली थी सब कुछ बोल लिया।
0: सही सही, चलें शुक्रिया कि आपने कॉल किया और किसी की सलाम दुआ
4: कुछ भी
0: बातें तो वैसे भी आप बोल गई।
4: लग रहा
0: है अच्छा बातें तो आप वैसे भी बोल गई लेकिन किसी की सलाम दुआ भेजना चाहती है।
4: बस स्पेशल फ्रॉम ग्रेट मनिका को, उसको मैंने सुबह पलस्टी नहीं कहा हुआ था।
0: अच्छा
4: बच्चा आपने बोल लिया, कोई बात नहीं।
0: सही। जी जी
4: तो कुछ नहीं कहना, बस जो भी कहना था वो सारा कुछ भूल गई हूँ क्योंकि आपसे डर लगता है मुझे।
0: सही सही। चले बहुत शुक्रिया कॉल करने का।
4: अच्छा अच्छा एक और बात
0: जी,
4: अगर इसके बाद आपको कोई सॉन्ग प्ले करना हुआ तो ये वाला प्ले करो, दिल लगाया था दिल लगी के लिए।
0: चले मैं कोशिश करता हूँ लेकिन मैंने एक सॉन्ग ऑलरेडी सिलेक्ट किया हुआ है, उनको मैं प्ले करता हूँ, ठीक है?
4: चले आपको जो भी चाहे इससे वही प्ले करना, कोई बात नहीं।
0: ओके थैंक यू, बहुत शुक्रिया।
4: ओके लाफेज।
0: ओके लाफेज, थैंक यू। जी नेक्स्ट कॉल प्रोग्राम की शामिल हुई किसी जबकाल बने सो को देखिए हमसे नदी। अस्सलाम वालेकुम।
5: वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहू।
0: जी सुख खबर की वकीम से
5: नादिया
0: खबर की वे तख्ते नसर तीना। नादिया बखेर रुगले
5: जी भाई
0: सरंगे तो सही
5: भला से कहा सही भी मच्छा होना है।
0: अल्हम्दुलिल्लाह ठीक ठाक, दोगो ने बिल्कुल ना कोई दोसो
5: जी भाई, दोगाने तुम इससे कवले
0: ना कना गोरा दोगाने मुने दिक्री जो सूरज भी मर्शे में हो करा
5: अल्लाह ठीक ठाक
0: দা ওস দোয়া গানে কেউ করেছে কাল দেবো দিন মাকসে দিন সবাইকে বলেছ ব্যাঞ্জিক চিকালা দি কালো গোস প্রোগ্রাম।

यो जहान बनने जी प्रोग्राम से मैसेज होगा जन्नत वजीर नेक्स्ट टाइम जन्नत वजीर अगेन तरखाना शेर रखिए बिही पर स्क्रीन न अरसे बस ना हो रहा स्क्रीन बनने रोल ठीक है कमाने जे शो में डेरे मिस का वले खुबासा चे रोग ले चेरे रोग ले शा डेरा मनना जन्नत वजीर रो या खजा शे गला दे जन्नती कशा اسلام طارق بھائی سرنگے میں اکرا وزیر فرام زانی ہل ویسے جانی ہل سے دیا وہ زو کے دائشا ڈیرا مننا اکرا وزیر لو یا حضر شی تھینک یو میسج کو لے ڈیرا ڈیرا مننا

हेलो हेलो रेडियो पाकिस्तान चोलावरी दिन की तादे जड़ा दे तलना यू जली ब्या हर कलाए खुश आमदीद तड़ी माशाई पखिर रोले हर जे शाहिद खान ओके जी बिल्कुल दे तुसी लाइव खालो खली सिफर 330 सिफर 344 757 محمود دنید لری دوغینا ڈبینا ترسری دماغ گنسا دماغ تور بلا دستر گلوندے تورے

0: बिल्कुल अरुण को नवरंग बाजार से जहांगीर कॉस्मेटिक स्टोर मनियारी बाजार सराय नवरंग देसर बहा दिशमा टोल प्रोडक्ट तस्त मिलावेरी ओ दस कलाई दस बाजार ही तस्तालता दिशमा प्रोडक्ट न मिलावेरी बिल्कुल माचिकुम नंबर दा चिकुम हेल्पलाइन नंबर दा 0342 7331290 मैंने तस्त कल कवासो इनशाला तस्त बजर दी जी दुकानदारा नमूना ब्याओ دکاندار نہ تاسو دیشما پروڈکٹ اخلو ان شاء اللہ اوریجنل ایک نمبر پروڈکٹ کم دکانداران سے تاؤ اخلا دیش بہ ان شاء اللہ تاؤ سر سے دھوکا موقع دا خبریں بنی ادے سرا سرا اکثر دس یہ ڈیر خواہندی اڑی وہی شیارا وہاں پہ کلی سے چینیز دو دکان ہوئی دے لوجے ماتا اس چکم نمبر ہوتا سر ماں اوشا ہو دے ماں ہیلپ لائن نمبر 0342 7331290 دے مانے تاؤ سو کال کہو اور زبا تاؤ سے غجی دکان شاؤں انشاءاللہ بالکل ٹیم اور سر پورا سا کچا کال میسج نہیں شاہ میں سلائے غونا بغوان بخنا پاکستان زندہ باد اشما کاسمیٹکس پائندہ باد دلو الا پامان
1: It's 10 o'clock. Hourly time check is brought to you by Radio Aman. Jhan Rang Aman.